ये बेसरे आला ये सरे ना परवाले जावी है अमा ये सरे ना मले ये बे कति मरु ये दी ये सरे ना कितावा कमांडी सताओ ना कितावा रु ये ना राई लोरा कमार रु ये जा ला करा ला अंबसा ला रिता दी इस प्याक के कलंदर ला इस मियोला इस बीला इस पर तंगया मु दुमा सुरो जा का तंगा सुना बाओ इसा ले dare dai yim do ni dare kuma na ta tanari yim la ta turo mo jibba yau ma tola sarai yim a shirka kuma abi so yim da rawa ya dai gure wale kuma boye ku ka suyi dalawo bari la raba da jitti su ina lugin wajin ga jit dai kuma wa dai gran mana ne di shima kadaru duwon wa tumina bil qadari kadaru ya sarai da jiwo no kuma dai inna kullu shay'in khalaqnahu bi qadari abizo kuma dai kadar zuciya kuma na an tafi da kuma dai kadar zuna utala waran lokto Allah an isen ne iya ita tsofe alai kuma dai go dukkan zuna wa halaka kullu shay'in fa qaddarahu takdira kuma dai a tsofe shi ma alaksi a tsofe kadar dukkan zuna كمان بيقول وكان عمر الله قدرا وكان عمر الله قدرا مقدورا نمر كمان دي سما قدر رتر لجنو المرون بكل شيء كائن في هذا الكون إنما قدره الله وقدر أبي أيدينا الله وعدنا رميا كمان دي شاك قدر أدي لشما علي وعجي أسرعو هرزا أسرزا خجزا كتوزا المارو كل من عند الله كل يسجروا كل نفسه وصو من عند الله على الجنو المارو نمالمي فالخير والشر مقدوران هرر أسرر سمى كمان دي كدرزنا وكل ذلك كدره الله ربنا ومقادر الأمور بيده ومصدرها عن قضائه المارو نمالمي فما شاء كان awala israna shi mawajin gaima fama sha'a kana awala israna shi mawajin wama lam yasha lam yakun awala wadin israna wajin ba wala yumkin an yuhdatha shay'an fi hadha al-kawn abtimatina lan wajin ma ba illa kaman dai wadin zirka tsayalo wadin awala yadin min bayd zalim dalil done kuma alai shi maka da su iman din kadarurat arba maratib awajiu martaba farfalle jiulan da yi imani kadarurin tawaccin no wa barano sai dawo kun gana da sai diyo awajiu wale asoma kalamu karawa arba imani bi kadar do sai su sai dawo sai diyo gunye dai go proselected martaba go proselected no yediya kamara sana wa taala al apiso no zuna no tuzu apiso waji awla alai no zi waji ma ba ari karuni bin nafsi ari kondo wadalika kabla ay khalaqa samawati wal ard ka hukman de samia siya al jinno awawa wa jin rumin dinai ya san makaman da rozu kwantuna yani not the beima na sai tulun da ka wala fenno sai da ka wala fenno a wodo ne gawo su yi lan wa jin san ma so kuma la subhana wa ta'ala not the be awala no zigi amma kuma wa nan mana da wa ta wa jin ma no wi lan no na awawa da wa jin ma no na no wi ta farko yana wa ji manona da wi amma kuma Allah subhanahu wa ta'ala sami tulur siri tulur kau ala kinno not to the be here ala kwanti not to alai koro yin not to alai kini de mi da al kitaba kuma de ro zu kwantuna ga wanda zuna yi man ro wata ken ro wata zuro kitabu allodo ni shiro samiye gudejila almaru mande rozuna apiso awangaro sidin wadi mari herden kal aserden kal ganain kal kurayen kal